0: जो बोले हर हर नाम, जो बोले हर हर नाम,
1: जो बोले हर हर नाम, जो बोले हर हर नाम,
0: जो बोले हर हर नाम, जो बोले